को रस हर रस आयो सो अन रस नाही लपतायो जाका तहे दर्दे चले सो किसको नजर ले आवे तले जाका सब किस